0: सपना देख रहे थे, शुमा ख्वाब मी दीदीद, देखना यानी दीदान। हम जा रहे थे, मौ मी राफ्तीम। वह क्या बेच रहा था, बेचना यानी फुरुख्तान, बेच रहा था मी फुरुख्त, क्या यानी ची। वह क्या बेच रहा था, ऊची मी फुरुख्त। वह आम बेच रहा था, आम यानी अंबे, उ अंबे मी फुरुख्त। देर हो रही थी, देर मी शोद। मिठाई बन रही थी, शीरीनी तहये मी शोद, बन रही थी तहये मी शोद, मिठाई शीरीनी। मैं पढ़ता था, मैं मी खौंदम। हम पढ़ते थे, मौ मी खौंदीम। मैं पढ़ रहा था, मैं मी खौंदम। हम पढ़ रहे थे, मौ मी खौंदीम। तू पढ़ता था, तुम ही खौंदी। तुम पढ़ते थे, शुमा मी खौंदीद। तू पढ़ रहा था, तुम ही खौंदी। तुम पढ़ रहे थे, शुमा मी खौंदीद। वह पढ़ता था, उमी खांद। वे पढ़ते थे, ईशान मी खांदांत। वे पढ़ रहा था, उमी खांद। वे पढ़ रहे थे, ईशान मी खांदांत। حالا بیاییم به مؤنث. این بود مذکر. من پڑھتی تھی، من می خواندم. هم پڑھتی تھی، ما می خواندیم. من پڑھ رہی تھی، من می خواندم. هم پڑھ رہی تھی، ما می خواندیم. تو پڑھتی تھی، تو می خواندی. تم پڑھتی تھی، شما می خواندید. تم پڑھ رہی تھی، تو پڑھ رہی تھی، ببخشید، تو می خواندی. تم پڑھ رہی تھی، شما می خواندید. وہ پڑھتی تھی، او می خواند. وے پڑھتی تھی، ایشان می خواندند. وے پڑھ رہی تھی، او می خواند. وے پڑھ رہی تھی، ایشان می خواندند. همین طور مثال های دیگری است. میں پڑھا کرتا تھا، میں پڑھا کرتی تھی. हम पढ़ा करते थे, हम पढ़ा करती थी. तू पढ़ा करता था, तू पढ़ा करती थी. तुम पढ़ा करते थे, तुम पढ़ा करती थी. वे पढ़ा करता था, वे पढ़ा करती थी. वे पढ़ा करते थे, वे पढ़ा करती थी. इन शोद बयान उमी खांद या مثال های مختلف به زبان هندی در معانی این جمله فارسی که چندین معنی دارد. اینجا درس بیستم شنوندگان عزیز به زبان هندی تمام میکنیم. تا درس آینده، خدا حافظ شما.
1: شنوندگان عزیز، اینک توجهتان را جلب نماییم به برنامه اسپاتلایت مبنی بر تحلیل و تجزیه تحولات اخیر در هند و جهان، تنظیم و تهیه بخش خدمات خبری آکاشوانی.
2: سپاتلایت. This is Akashvani. In the program Spotlight, we now bring you a discussion on Prime Minister's visit to France, strengthening bilateral ties. The participants are Gulshan Sachdeva, international affairs expert, and Sarabjit Kaur, anchor.
3: Good evening, listeners, and welcome to today's edition of Spotlight. Today, we focus on Prime Minister Narendra Modi's visit to France, a visit that highlights the growing strength of one of India's most trusted strategic partnerships. India and France have shared a relationship built on mutual trust, democratic values, and cooperation across diverse sectors such as defense, trade, space, technology, education, and climate action. To understand this better, we are fortunate to having been able to connect with Mr. Gulshan Sachdeva, international affairs expert. Mr. Gulshan, welcome to the program.
4: Thank you for the invitation.
3: Mr. Gulshan, to start.